विघ्नेश्वराय वरदाय सुर प्रियाय लंबोदराय सकलाय जगदिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। परारविन्दे न पदारविन्दं मुखारविन्दे विनिवेशयन्त्यं वटस्य पत्रस्य पुटे शयानं बालं मुकुन्दं मनसा स्मरामि। सुप्रभातम 94.9 मेघहर्ष मेरो मनको रेडियो नेपालवाणी एफएमको प्रातकालीन कार्यक्रम भारत पुष्पाञ्जलिमा प्राविधिक मित्र मनिष अधिकारीका साथमा कार्यक्रम सञ्चालक दुर्गा ढङ्गेलको स्वागत छ। हामी बिहानीको समयमा छौँ।

मंगल गणमा साथ बनाईहरुलाई कार्यक्रममा स्वागत छ। आज शुक्रबार भन्ने बित्तिकै हामीले सन्तोषी माता, भगवती लक्ष्मी माता, साथमा इन्द्राणी देवीको पनि पूजा गर्नेछ आज। आदरणीय श्रोता, आजको दिन भनेको रेड क्रस सेवा दिवस। आजको दिन यसको अर्थ के हो त भन्दा विश्वमा आज सबभन्दा ठुलो धर्म भनेको सेवा हो। सेवा ही परम धर्म, जसले सेवा गर्यो भने त्यही सबभन्दा ठुलो पुण्य हो। आज दिन दुख अनाथहरूको अथवा अशक्तहरूको वृद्ध वृद्धाको सेवा गर्यो, एक आपसमा सहयोग गर्यो, सहयोगको भावना जगाउनु पर्यो। त्यसैले अरू कसैलाई दुःख पर्दा आफूलाई पनि दुःख भएको महसुस गरौँ, आफू पनि त्यसमा लागौँ, के सकिन्छ सहयोग गरौँ। यो हाम्रो एउटा वैदिक सनातन धर्म पुण्य हो। त्यसैले दया गर, दान गर, पुण्य गर अनि सहयोग गर। आज हाम्रो वैदिक सनातन धर्मले के भन्छ भन्दा सहयोग गर सबैमा। त्यही हो, दान गर्नुको अर्थ केवल एउटा संकल्प गरेर गरिने कर्मलाई मात्रै दान भनिन्न। आदरणीय श्रोता, दान भनेको सेवाको भावना गरिने कर्म, सम्पूर्ण दानमा पर्छ। हिजो आज होइन, वैदिक सनातन धर्म, सनातन भनेको चलिआएको धेरै पुरानो प्राचीन, आद्य भनेको आद्य सनातन धर्म भन्छ, आद्य भनेको सुरुको धर्म विश्वमा। त्यो सनातन धर्म अथवा जुन चाहिँ यहाँ सबै नाट्ने भन्ने कोही कुरै छैन, सनातन सबै सनातन धर्म, सनातन धर्मभित्र रहेर के भनेको थियो भने, यो हजारौँ वर्ष अगाडि, लाखौँ वर्ष अगाडि के थियो त, आद्य सनातन धर्मको जब उदय भयो, धर्ममा सनातनमा रहन्छु भनेर भगवान्ले भन्नु पनि भएको थियो। त सनातन धर्म भनेको के त भन्दा, परापूर्वकालदेखि धेरै प्राचीन समयमा के थियो, त्यति बेलैदेखि सेवा गर्नुपर्छ है भनेर चाहिँ सब सिकाइयो। अरू कसैको सहयोग गर्नुपर्छ, अरू कसैलाई सेवा गर्नुपर्छ भन्ने पहिले नै आएको थियो। हामीले यसलाई बिर्सिँदै बिर्सिँदै बिर्सिँदै बिर्सिँदै आयौँ। आज संस्कार बिर्सि, संस्कारले केही सिकाएको थियो, आज सबैको सेवा गर। हामी किन अरू भनौँ न विभिन्न सेवाका अतिरिक्त कर्म गर्छौँ होइन, हामी सेवाको भाव। आद्य सनातन धर्मभित्र छिरेर हेर्नुहोस्, यहाँभित्र के छ आद्य सनातन धर्मको, हाम्रो वेदको सार या त सम्पूर्ण शास्त्रको सार हेर्नुहोस्, यी सबै कुरामा सेवाको भावना छ। त्यसैले सेवा गर्नुपर्छ, सबैको सेवा गर्नुपर्छ, दिन दुखीहरूको विशेष सेवा गर्नुपर्छ भन्ने यो शास्त्र बताएको छ। हामी आउँदो कार्यक्रम एउटा सुन्दर गति गान हामी सबै गरौँ, तत्पश्चात् विषयवस्तुमा अहिलेलाई

भक्तिगान पश्चात पनि हरेक कार्यक्रममा स्वागत छ। धर्म भन्ने कुरा अनि त्यस्तै सत्य असत्य भन्ने कुरा धेरै आइरहन्छन्। आज हामी के चर्चा गरौँ त भन्दा, यो पाप कर्म मानिसले कसरी गर्छ, पाप गरे भन्छौँ हामी। हामी सबैले पाप गरेको कुरा सुनेका छौँ, आफ्नो ढङ्गले पापको व्याख्या पनि गरिरहेका हुन्छौँ। अनेक नरकको यातनाको वर्णन सुनेका छौँ, पढेका छौँ अथवा पढाउँछौँ। अब भने पाप भनेको के हो? पाप भनेको के हो? जो जे जस्ता काम कारबाही गर्दा अरूलाई पनि दुःख अनि आफू ऊपर पनि दुःख कष्ट आइपर्छ, त्यसलाई पाप भनिन्छ। यहाँ आज विचार गर, पाप भनेको के हो? के पनि बुझ्न सकिन्छ भने, पहिले गर्न नहुने काम गर्नु अथवा अर्कालाई दुःख दिनु, चोरी गर्नु, असत्य बोल्नु, हिंसा गर्नु, होइन यही पाप, यी सबै कर्म। अब रह्यो कुरा के भन्दा, त्यसले मानिसलाई के गर्छ? अरूलाई दुखी त बनायो बनायो, आफू समेत दुखी हुन्छ पाप। त्यसैले आज हामीले विचार गरौँ, मन गरौँ, यहाँ के छन् भन्ने कुरा। जति हामीले यी सबै शास्त्रहरू अध्ययन गरौँ अथवा पढ्यौँ या लेख्यौँ, यी सबै कुराहरूमा पाप कर्म गर्नु हुन्न, पापको कर्म गरियो भनेदेखि पाप कर्मले मानिसलाई नरकमा लान्छ, दुःख दिन्छ, पीडा हुन्छ भन्ने त हामीले धेरै श्रवण गरिसकेका छौँ। वस्तु त हो पनि, पापले के गर्छ? मानिसलाई दुःखी तुल्याउँछ, कष्ट हुन्छ, यात्रा भोग्नुपर्छ, विभिन्न कर्महरू हुन्छन्। अब हामीले मृत्यु पश्चात मात्र यो पापको भागी अथवा पापको फल भोग्ने होइन, यो चाहिँ के हो, जहिले पनि आइपर्छ मानिसको यही जीवन रहँदा रहँदै पनि यी कर्महरू भइरहन्छ। पाप कर्मले मानिसलाई यसरी नै सताइरहन्छ। आउनुहोस् कार्यक्रममा एउटा भएको छ, म विभागतिर छौँ हामी, यो भजन पश्चात हामी थप विषयवस्तुमा आजको यो पाप किन गर्छ, मानिसले पाप गर्यो भने के हो भन्ने विषयमा चर्चा गरिरहेका छौँ। अहिलेलाई भजन

भक्ति संगीत पश्चात पुनः 94.9 मेगाहर्ज मेरो मनको रेडियो नेपाल वाणी एफएमको प्रातकालीन कार्यक्रम प्रभात पुष्पाञ्जलीमा स्वागत छ। आज हामीले चर्चा गर्दैछौँ पापको बारेमा। पाप कर्मले मानिसलाई के गर्छ, पाप भन्ने कुरा के हो भन्ने विषयमा चर्चा गर्दै जुन भनौँ कसैलाई जानी नजानीकरण यस्ता पाप कर्म गरियो अथवा पापमा आफू पापको भागी भइयो भने यसको प्राश्चेतको उपाय के हो? पहिलो कुरा के छ भने शास्त्रले कर्म नहुने काम गर्दै नगर्छ। जस्तो हामीले कति कुराहरू होइन जबरजस्ती रूपमा पनि यो यसरी गरौँ भने विभिन्न हुन्छ कुरा कर्महरू, सबै कर्म गरिएका हुन्छन्। अनि अलिक अलिक कुरा के छन् गरेर हुने खान नहुन् त्यो चिज खान हुन्न भन्ने शास्त्रले सिद्ध गरेको छ, आफूलाई पनि थाहा छ। तथापि हामी जबरजस्ती खाइरहेका हुन्छौँ, भक्षण गरिरहेका हुन्छौँ होइन, अनि खाइरहेको अनि यस्तै गरेर कर्म पनि त्यही प्रकारका राम्रा नराम्रा गरिरहेका हुन्छौँ। के राम्रो के नराम्रो हामी छुट्याउँदैनौँ पनि। अब यो के भयो हामीलाई पाप अथवा त्यो चाहिँ दोष आइपऱ्यो, यसको कारणले गर्दा यो लोकमा या त परलोकमा कहीँ न कहीँ हामीले दुःख पाइरहेको छौँ। जस्तै यही लोकमा के हुन्छ, समाजबाट एउटा पुरस्कृत हुन् समाजले अथवा हेरेको हुन् समाजद्वारा, यी सबै के हुन्छ त पाप कर्मद्वारा पाइएको आफूले सजाय। त्यसैले आज हामीले यो विश्व जगतमा पाप कहाँबाट आउँछ भन्दा यो लोभबाट आउँछ। लोभ मोह मद मात्सर्य भन्छ कि हाम्रो शत्रुहरू, त्यसमा के हो त लोभले मानिसलाई कुबाटोमा हिँड्नुहोस्। लोभ गरियो भने मानिसले सुबाटो बुझ्दैन। कुबाटो भनेको के हो त गर्न नहुने कर्महरूको, खान नहुने भोजन दिने यस्तै क्रम गर्छ। त्यसैले हामीले के बुझ्यौँ भने तथा लोभ जति छ लोभलाई हामीले त्यागिदियौँ। विश्वमा आज लोभ त्यागियो भने के हुन्छ, एक आपसमा भइदिएको पनि भएन, एक आपसमा झगडा पनि भएन, युद्ध पनि भएन, कुनै तनावै भएन। त्यसैले मानवताले मानवताको सम्मान गर्यो, एक आपसमा मानवताको परिचय दियो, एक आपसमा मान दियो, सम्मानको आदान प्रदान गर्नु। यो के हो त यो चाहिँ मानिस एउटा लोभबाट टाढा नहुन, लोभबाट जब टाढा रह्यो भने के हुन्छ त्यसको प्राश्चित हुन्छ पापको अनि पाप लाग्छ। त्यसैले हामीले के बुझ्नु पर्यो, नहुने काम गर्नु भएन, नजाने ठाउँमा जानु भएन, नखाने कुराहरू खानु भएन, त्यही हो तादृ श्रोता। त्यसैले अब यो लोभ भन्ने जति लक्ष्यहरू रहेका छन् यो लोभले मानिसलाई यही अवस्थामा पुर्याउँछ अथवा त्यो अवस्थाको भनिन्छ जुनद्वारा आफूलाई कष्ट हुने पीडा हुने। कुनै कर्महरू जसरी अगाडि हामीले प्रस्तुत गरियौँ, नराम्रो कर्महरू जति छन् त्यो सबैले मानिसलाई पापतिर लैजान्छ। त्यो पाप भनेको लोभबाट उत्पन्न हुने हो। त्यसैले हामीले एकदमै लोभलाई चाहिँ न्यूनतम गर्ने, लोभ नगर्ने आफ्नो जो छ हरिनामकै छ, हरि भगवानकै छ। यो विश्व जगत के छ त अरू कसैको अधीनमा छैन, भगवानकै छ। कारण सुधा यो हामीले फलाएको फल म भक्षण गर्छु म खान्छु भनेर कहिले पनि नसोच्नु भने त्यो क्रमशः आफै उसले कति बेला पाक्नुपर्ने हो र अरू कसैको मुखमा गएर पर्नुपर्ने हो त्यही फललाई थाहा हुन्छ, अरू कसैलाई पनि थाहा हुन्छ। त्यस्तै यो के हो त आफूले एउटा फल रोप्यो अथवा वृक्ष रोपियो भने त्यसको मल जल गरेर संरक्षण गर्ने पर्ने हामी सबैको दायित्व हो, सबैको कर्तव्य पनि हो। त्यसैले आज वैदिक सनातन धर्मभित्रका विभिन्न शास्त्रहरू यहाँभित्रका कर्महरूलाई सम्मान गरौँ, सम्पूर्ण जगतमा सबैको कल्याण होस् उनी भगवानसँग यही प्रार्थना गर्दै आजको कार्यक्रमको पछिबाट हामीले पनि बिदा माग्ने समय भइसकेको छ। यहाँहरूले यति वर्षमा बसेर कार्यक्रम श्रवण गर्नुभयो यहाँहरूप्रति विशेष आभार प्रकट गर्दै प्राविधिक मित्र मनिष अधिकारी र कार्यक्रम सञ्चालक दुर्गा ढुङ्गेल आजलाई बिदा भयौँ। यहाँहरूको कार्यक्रम मङ्गल भए देख्छन् रेडियो नेपालबाट एकछिन सुन्दै रहनुहोला। ओम सतो म सत्यमय तमसो मा ज्योतिर्गमय मृदोर्मा अमृतम गमय। ओम शान्ति शान्ति शान्ति।

0: गठन गर्न प्रेरणा मिलेको बताउनुभयो। पालिकाले उपलब्ध गराएको 34 वटा उन्नत जातका गाईका कारण हाल दैनिक करिब 500 लिटर दूध निर्यात भइरहेको बताउनुभयो। पालिकाको प्रयासले आय आर्जनमा उल्लेखनीय सुधार आएको छ। सेतीदेवी महिला समूहका सचिव तथा कृषि उद्यमी सम्झना खड्काले पालिकाबाट प्राविधिक सहयोग पाएपछि अकबरे खुर्सानी खेती विस्तार गर्नुभएको थियो। 2600 बोटबाट 6 लाख रूपियाँ भन्दा बढ़ी आमदानी भएको उहाँले बताउनुभयो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधान न्यायाधीशमा शर्मा सिफारिश, वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडेर संवैधानिक परिषदले अघि सार्यो चौथो वरियताका मनोज कुमार शर्मा, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षीय दलका नेताका लिखित असहमति शीर्षकमा कान्तिपुरमा खबर छापिएको छ। संवैधानिक परिषदले 33औं प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहिबार बसेको परिषदको बैठकले चौथो वरियताका शर्मालाई सिफारिश गरेको हो। यससँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा पनि तोड़िएको छ। संवैधानिक परिषदले बहुमतको निर्णयबाट प्रधान न्यायाधीशमा नाम सिफारिश गरेको हो। निर्णयमा परिषदका सदस्यद्वय राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख प्रतिपक्षीय दल नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लिखित असहमति राख्नु भएको थियो। बैठकको अध्यक्षता गर्नुभएका प्रधानमन्त्री शाहले चौथो वरियतामा रहनुभएका शर्माको नाम अघि बढ़ाएपछि राष्ट्रिय सभा अध्यक्ष दाहाल र कंग्रेस संसदीय दलका नेता आङदेम्बेले असहमति जनाउनु भएको थियो। उहाँहरूले परम्पराको विषय उठाएपछि शाहले अब परम्परा

0: पोखरा विमानस्थल निर्माणमा अनियमितता एक पूर्व मन्त्री चार पूर्व तथा एक बहालवाला सचिव सहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा कान्तिपुरमा खबर छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा मूल सम्झौता विपरीत निर्माण कम्पनीलाई कर छूट दिएर भ्रष्टाचार गरेको अभियोगमा एक पूर्व मन्त्री चार पूर्व सचिव र एक बहालवाला सचिव सहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहिबार तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र तत्कालीन अर्थ सचिव शंकर प्रसाद अधिकारी र निर्णय प्रक्रियामा संलग्न अधिकारी र कम्पनी विरूद्ध 3,63,05,22,160 रूपियाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ। मूल सम्झौता विपरीत कर छूट दिएर 3,62,00,00,000 हानि नोक्सानी गराएको अभियोगमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, पूर्व सचिव शंकर प्रसाद अधिकारी, पूर्व सचिव महेश नेउपाने, पूर्व सचिव केवल प्रसाद भण्डारी, पूर्व सचिव सुरेश आचार्य र गण्डकीका प्रमुख सचिव ढुण्डीराज घिमिरेमाथि मुद्दा दायर गरिएको छ। यस्तै अन्य प्रतिवादीहरूमा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम, पर्यटनका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, प्राधिकरणका तत्कालीन राष्ट्रिय गौरव आयोजना प्रमुख तथा निर्देशक प्रदीप अधिकारी, अर्थका तत्कालीन उपसचिव युगराज पाण्डे, अर्थकी तत्कालीन शाखा अधिकृत उर्मिला भण्डारी, विमानस्थल निर्माण कम्पनी सीएमसी त्यसै गरी त्यसका अध्यक्ष वाङ बो, त्यसै गरी आयोजना व्यवस्थापक सीएमसीका यङ झिगाङ विरूद्ध पनि मुद्दा दायर गरिएको छ।
1: भट्ट अग्रवाल सञ्जाल पीआईपीओमा बदमाशी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल जोड़िएका 8 इन्सुरेन्स कम्पनी छानबिनमा परेका छन्। नेपाल धितोपत्र बोर्डले व्यवसायी भट्ट र अग्रवालले गरेको धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै ती कम्पनीमाथि थप छानबिन थालेको हो। ती इन्सुरेन्स कम्पनीले प्राथमिक शेयर आईपीओ जारी गर्नु अघि नै संस्थापक शेयर जारी गरेर लगानी जुटाउन अनौपचारिक रूपमा प्री आईपीओ ल्याउँदा अनियमितता गरेको आशंकामा छानबिन थालिएको हो। प्री आईपीओका नाममा रकम उठाउँदा बदमाशी गरेको आशंका विभागको छ। विभागले अनुसन्धानका लागि ती कम्पनीको वित्तीय विवरण समेत माग गरेको छ।
0: नेपालमा डेटा सेन्टर बनाउन विश्व प्रसिद्ध प्रविधि कम्पनीहरूले अरबौं लगानी गर्ने भएका छन्। विश्व प्रसिद्ध प्रविधि कम्पनीहरू गुगल र मेटा, फेसबुकको माऊ कम्पनीले नेपालमा ठूलो लगानी सहित डाटा सेन्टर निर्माण गर्न लागेका हुन्। नेपाली औद्योगिक घरानाहरूको समूह र इन्टरनेट सेवा प्रदायकहरूसँगको साझेदारीमा दुई छुट्टा छुट्टै अत्याधुनिक डेटा सेन्टर स्थापना हुनेछ। अमेरिकी बहुराष्ट्रिय कम्पनी गुगलसँगको रणनीतिक साझेदारीमा नेपाली लगानीकर्ताहरूको समूहको कम्पनी ब्लू चीन डाटा भोल्ट प्रालीले काठमाण्डुको चोभार र ब्रिगन्जमा डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ। यता फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको मातृ कम्पनी मेटाले पनि नेपालको प्रतिष्ठित इन्टरनेट सेवा प्रदायक होल्डिङ कम्युनिकेशन संघको सहकार्यमा करिब 5 अर्ब लगानी गरी डाटा सेन्टर निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। ब्लू चीन डेटा भोल्टले नेपालमा पहिलो पटक टियर 4 प्रमाणीकृत हाइपर स्केल डेटा सेन्टर निर्माण गर्ने तयारी गरेको कम्पनीका एकजना प्रबन्धक नवीन अग्रवालले जानकारी दिएका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल फेयर ग्रुप, त्यसै गरी अनुज क्रियाल, क्रियाल ग्रुप, विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको कम्पनीले यो योजना सार्वजनिक गरेको हो।
1: सुकुम्बासी व्यवस्थापन कार्य तीव्र शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सरकारले काठमाडौँ उपत्यका विभिन्न नदी किनार र सार्वजनिक जग्गामा व्यवस्थित रूपमा बसोबास गर्दै आएका सुकुम्बासी व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ। त्यसका लागि सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नयाँ नीति तयार गर्दैछ। शहरी विकास मन्त्रालयका सचिवको सह संयोजकत्वमा गठित समितिले यस्तो नीति तयार गरिरहेको जनाइएको छ। शहरी विकास मन्त्रालयका सहसचिव दिलीप भण्डारीले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको संयोजकत्वमा बनेको समितिले नीति तयार गरिरहेको बताउँदै सो नीति स्वीकृतिका लागि मन्त्री परिषदमा पेश गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
0: भोटेकोशी जलविद्युत आयोजना वरपुरका स्थानीयले खोलेको एक कम्पनीले भोटेकोशी पावर कम्पनीको 10% शेयर किन्न 20 करोड़ रूपियाँ ऋण लिने तयारी गरेको छ। प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ मार्फत भोटेकोशी पावरको 10% शेयर स्थानीयलाई दिन कम्पनी राजी भएपछि स्थानीयले जेएनजी पब्लिक इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेका हुन्। भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुरपू शेर्पाका अनुसार शेयर खरिद गर्न आवश्यक पर्ने अनुमानित 20 करोड़ रूपियाँ बराबरको ऋण लिने प्रक्रिया शुरू गरिएको छ। उनका अनुसार गाउँपालिकाभित्रका करिब 7,000 स्थानीय घरहरूलाई एक घर एक सदस्यका आधारमा छनौट गरी शेयर धनी बनाउने प्रक्रिया अघि बढ़ाइएको छ। सबै ओडाबाट तथ्याङ्क संकलन भइसकेको र हाल धितोपत्र सम्बन्धी प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको समेत उहाँले जानकारी दिनुभएको छ। शेर्पाले भन्नुभयो हरेक घरमा परिवारको सहमतिबाट एकजनाको नाममा छनौट गरिएको छ। अब उनीहरू जेएनजी पब्लिक इन्भेस्टमेन्ट कम्पनीको शेयर होल्डरका रूपमा दर्ता हुने प्रक्रिया चलिरहेको छ।
1: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगारमा जाने कामदारलाई विमानस्थलमा 17 प्रश्न सोधेर पठाउने गरिएको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहिबारको बैठकमा मन्त्री यादवले उक्त जानकारी दिनुभएको हो। जसमध्ये धेरैले उत्तर दिन चाहेको र उत्तर दिएका मध्ये 38% व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको भेटिएको उहाँको भनाई छ। विदेश जाने कामदारलाई एयरपोर्टमा 17 प्रश्न शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा छापिएको खबर हो।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं।